0: दूरी तक मार करने वाले बैलिस्टिक मिसाइल अग्नि 4 का कामयाब तजुर्बा किया। वजारत दिफा ने कहा है कि इस आजमाइशी परवाज में मिसाइल के तमाम कामकाज और तकनीकी पैमाने दुरुस्त साबित हुए। ये आजमाइश स्ट्रेटेजिक फोर्सेस कमान ने अंजाम दी है। वजारत ने मजीद कहा है कि ये कामयाब परवाज मुल्क की जामे दिफाई सलाहियतों को मुस्तहकम करने में एक और अहम संग मील है। वज़ीर दिफा राजनाथ सिंह ने इस कामयाब मिशन के लिए स्ट्रेटेजिक फोर्सेस कमान और DRDO को मुबारकबाद दी। एक सोशल मीडिया पोस्ट पर वज़ीर दिफा ने जदीद तरीन टेक्नोलॉजी की मदद से मुल्क का दिफा करने के अज़्म का इआदा किया। वज़ीर आज़म नरेंद्र मोदी ने हर शहरी पर जोर दिया है कि वो आज हथकरघा का कौमी दिन जोशोखरोश और खुशी के साथ मनाए। एक वीडियो पैगाम शेयर करते हुए जनाब मोदी ने कहा कि 7 अगस्त 1905 को भारत की जद्दोजहद आज़ादी के एक हिस्से के तौर पर स्वदेशी तहरीक का आगाज़ किया गया था और ज़िंदगी के हर शोबे से वाबस्ता लोगों ने मुत्तहिद होकर बरतानवी राज के खिलाफ तारीखी जद्दोजहद की थी। उन्होंने लोगों की हौसला अफजाई की कि वो उन गरीब बुनकर कुनपों और फनकारों की मदद करें जो अपने हाथों से कपड़ा तैयार करते हैं।
1: मैं आज आग्रह करता हूं 7 अगस्त हैंडलूम डे, हमने इतने ही उत्साह और उमंग के साथ हैंडलूम डे मनाना है और हैंडलूम डे मनाने का मतलब है बुनकर परिवार। और आप भी तो इस प्रकार से एक हैंडलूम की वैरायटी के साथ GRWM वीडियो करके दुनिया के सामने अपनी बात रख सकते हैं, हैंडलूम के लिए लोगों को प्रेरित कर सकते हैं। हमारा काम है आत्मनिर्भर भारत बनाने के लिए गरीब परिवारों को भी आर्थिक रूप से समृद्ध कर। आइए हम स्वयं हैंडलूम से कुछ न कुछ खरीदें।
0: हथकरघा का कौमी दिन 1905 में इसी दिन स्वदेशी तहरीक के आगाज के याद में हर बरस 7 अगस्त को मनाया जाता है। टेक्सटाइल की वजारत आज हथकरघा का 12वां कौमी दिन मनाने के लिए राष्ट्रपति भवन कल्चरल सेंटर में एक कौमी तकरीब का इनेकाद करेगी। सदर जमहूरिया द्रौपदी मुर्मू इसमें मेहमान खसूसी की हैसियत से शिरकत करेंगी, जबकि टेक्सटाइल्स के मरकजी वजीर गिरिराज सिंह और वजीर ममलुकत पवित्रा मार्गरेटा भी इस प्रोग्राम में शरीक होंगे। टेक्सटाइल की वजारत ने कहा है कि इस तकरीब का मकसद भारत की मालामाल हथकरघा विरासत का जश्न मनाना है और मुल्क की सकाफती और इक्तसादी तरक्की में हथकरघा बुनकर बरादरी के तआवुन को तस्लीम करना है। पेश है एक रिपोर्ट।
2: तकरीबात की एक अहम खसूसियत, साल 2025 के लिए संत कबीर हैंडलूम अवार्ड की पेशकश होगी। भारत की हैंडलूम रिवायत के तहफ्फुज में उनकी कारकर्दगी, जिद्दत, तराजी और ताउन के एतराफ़ में बुनकरों को कुल 22 अवार्ड दिए जाएंगे, जिनमें 3 संत कबीर हैंडलूम अवार्ड्स और 19 नेशनल हैंडलूम अवार्ड शामिल हैं। इस मौके पर मुल्क की मालामाल और मुतनवे हैंडलूम बुनाई की रिवायात का जश्न मनाने के लिए 4 यादगारी डाक टिकट जारी किए जाएंगे। तकरीब के दौरान 2 मतबूआत अर्थ रूट थ्रेड ऑल डाइड हैंडलूम टेक्सटाइल्स ऑफ सेंट्रल इंडिया और हैंडलूम अवार्ड्स बुक 2025 का भी इजरा अमल में आएगा। अवार्ड याफ्ता हैंडलूम मसनूआत के अलावा शायकीन को रिवायती कनी बुनाई और वॉल हैंकिंग बुनाई के लाइव मुजाहरे देखने का भी मौका मिलेगा, जिससे भारत की हैंडलूम रिवायात के तनव्व और बेहतरीन कारीगरी की एक झलक देखने को मिलेगी। 1905 में इसी दिन शुरू की गई स्वदेशी तहरीक की याद में हर साल 7 अगस्त को कौमी हैंडलूम डे मनाया जाता है। टेक्सटाइल की वजारत के मुताबिक 2015 में अपने आगाज़ के बाद से ये दिन मुल्क के हैंडलूम बुनकरों के फ़न, महारत और लगन का जश्न मनाने का एक ख़ास मौका फराहम करता है। दिल्ली से प्रिया मंडल की रिपोर्ट के साथ खबरनामे के लिए मैं मोहम्मद अम्मार।
0: ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। झारखंड में एहतजाज कर रहे तलबा ने मामले को हल करने की खातिर रियासती हुकूमत के साथ बातचीत के लिए एक 11 रुकनी टीम तश्कील दी है। JPSC और JSSC भर्ती इम्तिहानात में मुबैना बेजाब्तगियों में एहतजाज अहम मरहले में दाखिल हो गया है। मजीद तफसील हमारे नामनिगार से।
3: रांची में JPSC और JSSC भर्ती इम्तिहानात में मुबीना बेजब्तगियों के खिलाफ एहतजाज का आज 14वां दिन है, जबकि 6 तलबा अपनी भूख हड़ताल जारी रखे हुए हैं। कल शाम उम्मीदवारों ने रांची में जयपाल सिंह मुंडा स्टेडियम से एक फ्लैशलाइट एहतजाजी मार्च किया। बाद में रांची सदर के SGM रजत कुमार और ADM धनंजय कुमार ने एहतजाज कर रहे तलबा से मुलाकात की। नामा निगारों से बात करते हुए SGM रजत कुमार ने कहा कि इंतजामिया अपने नौजवानों से बात करने आई है ताकि مستقبل کی ان کی تیاریوں میں مدد پر بات چیت ہو سکے. طلبہ لیڈروں نے کہا کل شام تک ریاستی حکومت کی جانب سے بات چیت کے لیے باضابطہ طور پر مدعو نہیں کیا گیا تھا. تاہم وزیر اعلیٰ ہیمنت سورین کے اس بیان کے بعد کی بات چیت کے لیے دروازے کھلے ہیں. طلبہ نے ایک 11 رکنی ٹیم تشکیل دی ہے. رانچی سے مہوش رحمان کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں نرگس علیم.
0: بھارتی موسمیات محکمہ آئی ایم ڈی نے آج ساحلی کرناٹک، مشرقی مدھیہ پردیش، راجستھان، کیرلم اور ماہے، اوڈیشہ اور جنوبی اندرونی کرناٹک کے حصوں میں شدید بارش کی پیش گوئی کی ہے. آج شمال مشرق کے حصوں، دلی، ہریانہ، چنڈی گڑھ، انڈمان نکوبار جزائر، گنگا کے ترائی والے مغربی بنگال، کرناٹک اور مدھیہ پردیش میں بھی اوسط سے شدید بارش کا امکان ہے. اس سال آسام میں سیلاب کے سبب مجموعی ہلاکتوں کی تعداد بڑھ کر 97 ہو گئی ہے. تازہ رپورٹ کے مطابق ریاست کے 15 اضلاع میں 168,000 سے زیادہ افراد متاثر ہیں. 480 سے زیادہ گاؤں سیلاب سے متاثر ہیں، جبکہ ہزاروں افراد امدادی کیمپوں میں رہ رہے ہیں اور امداد تقسیم کرنے والے مراکز سے مدد حاصل کر رہے ہیں. سیلاب کے بعد کارروائی کے ایک حصے کے طور پر حکومت نے صحت کی دیکھ بھال سے متعلق کیمپ لگانے میں تیزی پیدا کر دی ہے. امریکی صدر ڈونلڈ ٹرمپ نے دو ایگزیکیوٹو احکامات پر دستخط کیے ہیں جن کا مقصد پیدائش کی بنیاد پر شہریت کو محدود کرنا اور برتھ ٹوریزم پر روک لگانا ہے. اوول آفس میں گفتگو کرتے ہوئے جناب ٹرمپ نے سپریم کورٹ کے فیصلے پر مایوسی کا اظہار کرتے ہوئے اسے ایک افسوسناک فیصلہ قرار دیا. انہوں نے کہا کہ ان کی انتظامیہ امریکہ کے امیگریشن نظام کی مبینہ غلط استعمال کے خلاف بڑے پیمانے پر کارروائی کر رہی ہے. وائٹ ہاؤس کے مطابق پہلے ایگزیکیوٹو حکم نامے میں ایسے غیر ملکی شہریوں کے بچوں کی مختلف اقسام کی نشاندہی کی گئی ہے جو سپریم کورٹ کی تسلیم شدہ استثنائی صورتوں کے تحت پیدائش کی بنیاد پر امریکہ کی شہریت کے اہل نہیں ہوں گے. دوسرے ایگزیکیوٹو حکم نامے میں محکمہ خارجہ اور داخلی سلامتی کے محکمے کو ہدایت دی گئی ہے کہ وہ برتھ ٹوریزم کا خاتمہ کرے. برتھ ٹوریزم کا مطلب وہ عمل ہے جس میں غیر ملکی شہری اپنے بچوں کو امریکی شہریت دلوانے کے مقصد سے امریکہ کا سفر کرتے ہیں. مغربی بنگال سرکار پہلی مرتبہ مرکزی حکومت کی ہر گھر ترنگا مہم میں باضابطہ طور پر شرکت کرنے کے لیے تیار ہے. وزیر اعلیٰ شبھندو ادھیکاری نے کل یوم آزادی کی تقریبات سے متعلق مختلف پروگراموں کا اعلان کیا جن میں ریاست بھر میں 70,00,000 قومی پرچم تقسیم کرنے کا منصوبہ بھی شامل ہے. انہوں نے کہا کہ ریاستی حکومت ہر گھر ترنگا مہم میں ملک مقدم اور حب الوطنی کے نظریے کو بنیاد بنا کر شامل ہو رہی ہے. بھارت اور سنگاپور نے جامع اسٹریٹجک ساجھیداری کے روڈ میپ کے تحت طے کیے گئے 8 شعبوں میں دو طرفہ تعاون کی پیش رفت کا جائزہ لیا. بھارت اور سنگاپور کی وزارت خارجہ سطح کی مشاورت کا 19 دور کل نئی دلی میں منعقد ہوا. اس میٹنگ کی مشترکہ صدارت وزارت خارجہ میں مشرقی امور کے سیکرٹری رودیندر ٹنڈن اور سنگاپور کی وزارت خارجہ میں پالیسی کے مستقل سیکرٹری لوک گوہ نے کی. طرفین نے علاقائی اور عالمی حالات و واقعات پر تبادلہ خیال کیا اور اس بات کا اعادہ کیا کہ مشترکہ چیلنجوں سے نمٹنے کے لیے آسیان سمیت بین الاقوامی اور علاقائی فورمز میں قریبی تعاون اور باہمی رابطہ نہایت اہم ہے. بیڈمنٹن میں آج آسان میں کوریا ماسٹرز کے خواتین کے سنگلز کے کوارٹر فائنل میں بھارت کی تنوی شرما کا مقابلہ ان کی ہم وطن کھلاڑی رکشتا رامراج سے ہوگا. تنوی نے پری کوارٹر فائنل میں اپنی ہم وطن کھلاڑی شریانشی ولی شٹی کو ہرایا تھا، جبکہ رکشتا جاپان کی منامی سویزو کو ہرا کر کوارٹر فائنل میں پہنچی ہیں. اس دوران اشمتا چالیہا ایک دوسرے خواتین سنگلز کوارٹر فائنل میں جاپان کی اعلی درجے کی کھلاڑی ہنا اکیچی کا سامنا کریں گی. خواتین ایشیا کپ 2026 کے سب سے اہم مقابلے میں 5 ستمبر کو دبئی انٹرنیشنل کرکٹ اسٹیڈیم میں بھارت کا سامنا روایتی حریف پاکستان سے ہوگا. ایشین کرکٹ کاؤنسل نے 28 اگست سے دبئی میں ہونے والے خواتین T20 ایشیا کپ 2026 کی تاریخوں کا اعلان کیا ہے. 28 اگست کو پہلا میچ تھائی لینڈ اور ہانگ کانگ کے درمیان ہوگا، جبکہ فائنل میچ 13 ستمبر کو کھیلا جائے گا. یہ تھیں خبریں، اور اب اخبارات کے آئینے کے ساتھ ہیں فہیم احمد.
4: شکریہ ارجمن. قومی راجدھانی دلی سے شائع ہونے والے آج کے اردو اخبارات نے الگ الگ خبروں کو اپنی شہ سرخی بنایا ہے. اخبار انقلاب کی شہ سرخی ہے، پارلیمنٹ میں جاری تعطل ختم کرنے کی کوششیں تیز. इस्मत दरी केस में साफी तरुण तेजपाल को 10 साल कैद की सजा, ये खबर भी अखबारात में नुमाया है। अखबार प्रताप ने आरबीआई के जरिए पॉलिसी सूद की शरह 5.25% पर बरकरार रखने से मुतालिक खबर को अहमियत के साथ शाया किया है। इसके अलावा अखबारात ने दिल्ली एनसीआर में बारिश से मुतालिक खबर को भी सफ़े अव्वल पर जगह दी है।